0: ब्लड भी बढ़ा रहा है, तो उसमें गाजर, चुकंदर, कुछ पालक वगैरह पीस कर डाल दिया, तो वो एक हेल्दी बन जाता है। तो कार्बोहाइड्रेट्स हो गया, प्रोटीन्स हो गया, देन कुछ एनर्जी के लिए हेल्दी फैट्स भी इम्पॉर्टेंट है। तो उसमें आप घी थोड़ा मात्रा में लेना जरूरी है, घी और ऑयल हल्का मात्रा में लेना जरूरी है। एंड विटामिन एंड मिनरल्स की बात करें तो इम्यूनिटी डेवलपमेंट के लिए हमको ये जरूरत है, तो उसमें आप फ्रूट्स और वेजिटेबल्स जो भी आपके पास फ्रेश अवेलेबल है, और सुबह के समय आप थोड़ा ड्राई फ्रूट्स ले लिए, जिसमें आप अखरोट रख सकते हैं, बादाम रख सकते हैं, किशमिश रख सकती हैं। जो काले किशमिश होते हैं वो शायद कॉन्स्टिपेशन के लिए मतलब अच्छे रहते हैं, वो उसमें हेल्प आउट करते हैं। तो हर थोड़े थोड़े देर में आप थोड़ा खाइए, जरूरी नहीं आप एक साथ तीन रोटियां एक साथ खा रही हैं, नहीं होगा तो आप एक ही रोटी खाइए, फिर दो घंटे बाद फिर थोड़ा कुछ खाइए, या फिर दो घंटे बाद फिर से रोटी खाइए। तो वैसे आपको फ्रीक्वेंटली स्मॉल और हेल्दी डाइट लेना, क्वांटिटी इम्पॉर्टेंट नहीं है, क्वालिटी होना चाहिए फूड का। जैसे आप डेली बस चिला खा रही हैं तो उसमें आपके शरीर को कुछ नहीं मिल रहा, सिर्फ कार्बोहाइड्रेट मिल रहा। आप उस चिला में इंक्लूड कर दीजिए गाजर, चुकंदर, या हरी सब्जियां, या हरी भाजी, या दाल बना रही हैं तो दाल के अंदर इंक्लूड सोयाबीन कर दीजिए, दाल या सोयाबीन को मिलाइए, सोयाबीन के साथ कुछ और रख लीजिए, सोयाबीन को ग्रेट करके उसका आप भुर्जी जैसा खा लीजिए। तो एक बाउल हमेशा अपने पास रेडी रखना है कुछ हेल्दी चीजों का। कुछ नहीं समझ में आए तो एक बनाना ले लीजिए, एक फ्रूट्स डेली इंक्लूड करना है, ठीक है। अगर आपको दूध पसंद नहीं है तो आप दही के फॉर्म में ले लीजिए, अगर आपको दही भी नहीं पसंद है तो आप पनीर के रूप में ले लीजिए।
1: एक सवाल ये भी आता है कि क्या गर्भावस्था के दौरान व्यायाम और योग गर्भस्थ महिला के लिए आवश्यक है?
0: बिल्कुल आवश्यक है। योगा यूजुअली सबके लिए इम्पॉर्टेंट है, लेकिन गर्भावस्था में वो ज्यादा रोल प्ले करता है। मदर ऑलरेडी एंजाइटी, फियर, मतलब एंजाइटी और सब घबराहट से उभरती रहती है, तो उसके लिए योगा करना, उसके लिए थोड़ा मन को शांत रखना बहुत ज्यादा जरूरी है। स्ट्रेस हार्मोन्स कम करना बहुत ज्यादा जरूरी है, जिसका प्रभाव गर्भ पर भी पड़ता है। इसीलिए आजकल शायद गर्भ संस्कार के बारे में भी बहुत चर्चा हो रही है, कि जिसमें सातवें महीने में गर्भ में जो बच्चा रहता है उसमें सुनने की शक्ति आती है, तो माँ जो पढ़ रही है, माँ जो देख रही है, माँ जो फील कर रही है, माँ स्ट्रेस को जो रिलीफ कर रही है, तो उसमें बेबी के ऊपर भी बहुत पॉजिटिव प्रभाव पड़ता है। और योगा तो ट्राइमेस्टर के हिसाब से, ऐसा नहीं कि आप पहले दिन से ही योगा करिए कि मुझे नॉर्मल डिलीवरी कराने के लिए योगा करना, ऐसा नहीं होता। हर योगा का भी अलग पैटर्न्स होते हैं। फर्स्ट, जब पहला समय चल रहा है, जब फर्स्ट ट्राइमेस्टर चल रहा है, तो आपको ब्रीदिंग एक्सरसाइजेस करनी है, आपको सांस लेने छोड़ना, उसमें अनुलोम विलोम ये सब चीजें करनी है, ताकि आपका माइंड रिलैक्स रहे। एंड उसमें आपको हैवी एक्सरसाइजेस नहीं करनी है, लेकिन जैसे जैसे आप थर्ड ट्राइमेस्टर, सेकंड ट्राइमेस्टर क्रॉस करते हैं, तब आपको थोड़ी कुछ फ्लोरिंग एक्सरसाइजेस आप कर सकती हैं। तो शुरू से ही एकदम हैवी एक्सरसाइजेस, वर्कलोड वगैरह नहीं करना।
1: स्तनपान शिशु के लिए कितना आवश्यक है?
0: स्तनपान शिशु के लिए बहुत ज्यादा आवश्यक है, क्योंकि वो सबसे पहला तो एक माँ और बच्चे के बीच में बॉन्डिंग बनाता है, ठीक है। स्तनपान माँ के लिए भी नया रहता है, बच्चे के लिए भी वो चीजें उतनी ही नई रहती हैं, तो माँ बहुत जल्दी एग्जॉस्टेड हो जाती है। इसमें सबसे ज्यादा रोल आता है हेल्थ केयर वर्कर्स का, कि वो माँ को सिखाए, प्रॉपर टेक्निक सिखाए, प्रॉपर तरीका बताए, कितनी बार दूध पिलाना है वो समझाए। और जो पहला मिल्क होता है, जिसको कोलेस्ट्रम बोलते हैं, वो तो इम्यूनिटी बूस्टर रहता है, वो सबसे ज्यादा जरूरी रहता है बच्चों के लिए। तो अगर बच्चे को स्वस्थ रहना है, बच्चे की इम्यूनिटी डेवलप करनी है, तो माँ का दूध ही उसे पिलाना है, क्योंकि माँ के दूध में जो एसेंशियल विटामिन्स, एसेंशियल मिनरल्स है, इम्यूनोग्लोबुलिंस है, वो आपको बाहर के गाय के दूध में या फिर किसी डब्बे के दूध में नहीं मिलेगा। बच्चे के ब्रेन डेवलपमेंट से लेके हर चीजों के लिए माँ का दूध जरूरी है। दूसरी बात यह है, एक तो बॉन्डिंग रहती है, दूसरा बच्चे के लिए, तीसरा इससे ये एक बैरियर का भी, मतलब कॉन्ट्रासेप्शन का भी काम करता है। जब तक माँ दूध बच्चे को पिला रही है, तब तक कम चांसेस रहता है उसकी प्रेगनेंसी दोबारा से होने का, तो एक उसके लिए भी जरूरत है। दूसरा, इसका बहुत सारे माँ के ऊपर, शरीर के ऊपर भी देखा गया है कि ब्रेस्ट कैंसर होने के चांसेस वगैरह सब बहुत कम रहते हैं अगर माँ दूध पिला रही है बच्चे को।
1: जी, क्या स्तनपान न करवाने से माँ को कोई शारीरिक व्याधि हो सकती है?
0: देखिए, बहुत सारी माँ को ऐसा लगता है कि दूध तो आ रहा है, लेकिन वो صحیح طریقے سے نہیں پلا سکتی, نہیں پلا پاتی ہیں, تو ان کو لگتا ہے کہ بچہ پی نہیں رہا ہے, لیکن دودھ اکٹھا ہو رہا ہے, دودھ جم رہا ہے, تو اس سے کیا ہوتا ہے کہ ماں کو ایک سمے کے بعد وہ بریسٹ میں لمپس بن جاتا ہے, تو اس سے اس کو پیڑا, درد ہونا, بخار آنا, یہ ساری چیزیں دقت آتی ہیں. تو ماں کو پہلے ٹیکنیک صحیح پتا ہونا چاہیے کہ کیسے بچے کو سن سے لگانا ہے اور کتنے بار دودھ پلانا, اور دودھ کو وہاں جمنے نہیں دینا ہے, اس سے انفیکشن کا بھی سورس ہوتا ہے, انفیکشن بھی ہو سکتا ہے. تو یہ تو انیشل اسٹیج میں, لیکن اگر لانگ پرولانگ دیکھا جائے تو اس میں بریسٹ کینسر بھی پریونٹ ہوتا ہے. اگر آپ بچے کو پراپرلی پلا رہے ہیں, پراپرلی اس کو دیکھ رہے ہیں, تو اس میں بریسٹ کینسر ہونا, اوویرین کینسر ہونا, بہت ساری چیزوں میں یہ سب پریونشن کا رول فالو کرتے ہیں.
1: آج ہم چرچا کر رہے ہیں گربھوتی استری کے سواستھ کے بارے میں. یہ بتائیے کہ اینیمیا اور کپوشن ہماری راجی کی مہیلاؤں میں ایک پرمکھ اور جولنت سمسیا ہے, اسے دور کرنے کے لیے کیا قدم اٹھا سکتی ہیں مہیلائیں؟
0: اینیمیا اور کپوشن آج بھی ہمارے جو بھارت میں ہے وہ بہت زیادہ ہے, گربھوتی مہیلاؤں میں دیکھا گیا ہے. تو میں نے آپ کو پہلے بتایا کہ جیسی مہیلا پریگنٹ ہو رہی ہے, گربھوتی ہو رہی ہے, تو اسکریننگ بہت ضروری ہے کہ کون اینیمک ہے. تو جو پہلی بار جب ہم ماں کو مل رہے ہیں, جب وہ پریگنٹ ہو رہی ہے, ہم اسی سمے ہی ڈیٹیکٹ کر لیتے ہیں کہ مدر کو انیمیا ہے یا نہیں. انیمیا مطلب کہ بلڈ 10 گرام سے کم ہونا, اور سیویئر انیمیا مطلب 7 گرام سے کم ہونا. تو اگر ویسا رہتا ہے تو ماں کو شروعات سے ہی ٹریٹمنٹ دیا جاتا ہے, شروعات سے ہی اس کو آئرن سپلیمنٹیشن, اگر وہ نہیں ڈیل کر پاتے, اگر 7 گرام سے بلڈ کم ہے, تو ڈائریکٹلی ہم بلڈ ٹرانسفیوژن بھی کرتے ہیں. اور انیمیا اگر کیری آن کرے گی تو وہ ماں کے لیے تو نقصان دہ ہے, وہ بچے کے اوپر بھی اثر کرتا ہے. تو انیمیا کو ٹریٹ کرنا ایک بہت بڑی چنوتی بھی ہے, اور اس کو اسکریننگ کیا جائے تو یہ ایزیلی ہم اس کو ٹریٹ پریونٹیبل کر سکتے ہیں. دوسری بات یہ ہے کہ انیمیا جو مدر میں ہے وہ بہت کامن دیکھا جاتا ہے, اس کے لیے ڈیوارمنگ ہوتی ہے, مطلب کہ اندر پیٹ میں اگر کیڑے ہیں تو ہم لوگ سیکنڈ ٹرائمسٹر میں ڈیوارمنگ کی ٹیبلٹس جو آنگن واڑی میں بھی ملتی ہے البینڈازول کے نام سے, تو آنگن واڑی ورکرز بھی دیتے ہیں. انفیکٹ لائک ہر گورنمنٹ سیٹ اپ میں وہ ڈیوارمنگ ہوا جاتا ہے ماں کا, تو اس سے بھی جو آئرن ابزاربشن نہیں ہو پا رہا ہے وہ اس میں ہیلپ ہوتی ہے. پلس آئرن اینڈ فولک ایسڈ کی جو ٹیبلٹ سپلیمنٹس ہم دیتے ہیں, اگر آئرن ٹیبلٹس وہ نہیں ٹالریٹ کر پا رہی ہے, اس سے نہیں ہو پا رہا ہے, وہ الٹیاں ہو جا رہی ہے, یا آئرن سے اس کو بہت سیویئر پین ہو رہا ہے, کانسٹیپیشن کی پرابلم ہو رہی ہے, مدر آئرن نہیں لے رہی ہے, تو پھر ہم اس کو انجیکٹیبل آئرن کے روپ میں بھی دے سکتے ہیں, جس میں ہمارے پاس آئرن سکروز رہتا ہے, فیرک کاربوکسی مالٹوز کا آپشن ہے. تو یہ سب چیزیں جو ہمارے پاس میڈیکل ساری سویدھائیں ہیں جس سے ہم انیمیا کو پریونٹ کر سکیں اور بچے کو بھی پروٹیکٹ کر سکیں. ایک چیز میں اور امپورٹنٹ بتانا چاہتی ہوں کہ ٹیبلٹس کیسے لینے ہوتے ہیں آئرن کے. آئرن کی ٹیبلٹس کبھی بھی دودھ یا دودھ سے بنے ہوئے پروڈکٹ سے نہیں لیتے, یا چائے کے ساتھ جو الکلائن چیزیں ہوتی ہیں اس کے ساتھ نہیں لیا جاتا. اس کو ابزارب ہونے کے لیے وٹامن سی کی ضرورت پڑتی ہے. تو آئرن کی ٹیبلٹس آپ جب بھی لے رہی ہیں اس کے ساتھ ایک نیبو کا پانی لے لیجئے, یا پہلے سے ایک وٹامن سی کی ایک چیویبل ٹیبلٹ لے لیجئے, تاکہ آئرن کا ریٹ کا ابزاربشن اچھا بڑھ جائے. اگر آپ دودھ کے ساتھ, یہ چیزیں بہت امپورٹنٹ اس لیے ہیں کیونکہ لوگوں کو پتا نہیں ہوتا کہ آئرن کی ٹیبلٹس لینی کیسی ہے. فرسٹ آف آل آئرن کی ٹیبلٹ دن میں مت لیجیے, تھوڑا شام کے سمے یا رات کے سمے سوتے سمے لیجیے, تاکہ آپ کو جو ہلکا پھلکا کرامپس آئے وہ آپ ڈیل کر سکیں. کیونکہ تھرو آؤٹ آپ دن بھر آپ کو انیزینس لگے گا تو پھر آپ آئرن ٹیبلٹ ویسے ہی لینا بند کریں گی. تو آپ ایک پرٹیکولر ایک سوٹیبل اپنا ٹائم لے لیجیے کہ مجھے اتنے سمے آئرن کی ٹیبلٹ لینی ہے, رات کو سوتے سمے میں لوں گی ایک نیبو کے پانی سے, یا پھر ایک اورنج جوس کے ساتھ, یا پھر وٹامن سی کے ساتھ, تو اس کا ابزاربشن ریٹ کافی اچھا رہتا ہے.
1: ڈاکٹر کنولجیت, آج آپ ہمارے اسٹوڈیو میں آئی, آپ نے ہماری شروتاؤں کو اتنی مہتوپورن جانکاری دی, آپ کو بہت بہت دھنیواد.
0: تھینک یو. دھنیواد میم.